0: ओके जबरदस्त जबरदस्त केड़न दोस्तन की याद करनो प्यारो भा
1: हां बाजी इनका बड़ा फायदा नहीं मतलब आप आओ फाल पिवानी देखो बाबा का सोना खान मस्त हो जाए जाते जाते आवाज होगी बच्चे के दोस्तों को कर दिया
0: ओके ओके थैंक यू सो मच प्यारा भा प्रोग्राम में शामिल थे आई वीआईपी गानों बुधाइंदा आयो जनाब उन खा अलावा जको तमा भी कॉल करे सको था कॉलिंग नंबर आहे 0332213228 नेक्स्ट कॉल दिसू ता केयर कॉलर एस सगर मौजूद है हेलो अस्सलाम वालेकुम
1: वालेकुम अस्सलाम
0: केयर एस सगर
1: मौजूद है कई रौनक के मत पूछ
0: वाह वाह
1: अरे उजड़ उजड़ के जो बसता रहा वो शहर हूं मैं अपने अल्लाह पर जान का सलाम है मोहब्बत कबूल हो जिस शख्स ने मैं तुझे चाह रे मांगा भी नहीं
0: हाँ, उसे तो मिल गया
1: तो मिल भी जाए तो इंसाफ करिए
0: कहाँ इंसाफ है भाई
1: न जाने किस मजार के चरा रहे हम न जाने किस मजार के चरा रहे हम जो भी आया जला के चला गया
0: हाय हाय
1: अपने अल्लाह बनो जाग जाने का सलाम है मोहब्बत कबूल हो
0: वालेकुम अस्सलाम कैसे हैं जी ठीक ठाक है
1: बंतन पा करा करमन हमने जब भी बस्तियों के हाल लिखे सबसे पहले कई सवाल लिखे
0: वाह वाह
1: सबसे पहले कई सवाल लिखे पड़ गई जब नजर दरी के पर एक महविश के खदो खाल लिखे एक महविश के खदो खाल लिखे
0: वाह वाह
1: दिलकशी बस तेरे बदन की तेरे अफसों तेरे कमाल लिखे
0: हर
1: को दिए ताजगी हमने शायरी में नए ख्याल लिखे अरे शायरी में नए ख्याल लिखे
0: नए नए ख्याल लिखने चाहिए
1: लिखी लिखा है सुनाटा वो नाहक लिखा है कतार लिखे नाम हमें कहीं लिखी हमने बेघरी को कहीं मना लिखा है
0: वतन
1: पाके खाए में रहो अल्ताफ बनो जाग जाने जो सलाम का मोहब्बत हमेशा कबूल हो ता हमेशा रिजवान साहब के मुझे खास तौर
0: जी जी चलो रिजवान साहब की तमाम सलाम दींदासी बुधायो प्रोग्राम बुधो पा चाचो गुम थी मुझे ख्याल में चाचो बस पांच जी
1: जेकी हकीकत यहां है मुझे मोहब्बत ना है लोग मिलते हैं और बिछड़ जाते हैं अरे दिल के अजीब रिश्ते होते हैं और सांस लेने से टूट जाते हैं इन गोदी के माला तहांके पंतपा खुश रखंदो
0: थैंक यू
1: अल्लाह सां यार बात रखंदो
0: थैंक यू सो मच चाचा तमा जो मोहब्बत वन प्रोग्राम बुधंदायो इन खां अलावा चाचे मतलब वारो ही न डनो गालाइन जो पुछां सा मां भी बाबा गालियों खोड़ सारी ओडी जो के मां पुछण चाहया पई पर चलो खैरा बी कॉल वठनासी कॉलिंग नंबर है 0332213228 नेक्स्ट कॉल वठूं था आई निसुं दा नेक्स्ट कॉलर केरे से सगड़ मौजूद है हेलो अस्सलाम वालेकुम
2: वालेकुम अस्सलाम
0: केरे से सगड़ा
2: शहर ओनला पर का मानला सोलंग चा का
0: मानला मानला भा खुश आयो
2: अल्लाह जा सा ता खुश है का अल्हम्दुलिल्लाह
0: अल्हम्दुलिल्लाह मजा इने ता बधाए प्रोग्राम बदू प्या
2: छो दादो भलो जो से सवा मु जेड़ो
0: आई ली मु जेड़ो ने मु जेड़ो ने
2: ना तू किनिया
0: आई ली ये ना क्यों बाबा ये ना क्यों मुखे बताए जे की प्रोडक्ट ता के बुधाया वनन था प्रोग्राम में ने जो नालो अचे थो या इस्तेमाल कया ने कोन ता जे गोठ में मिलन था कोन
2: अभी अच्छे नालो तो पर बिल्कुल आ वर्ष मा वर्ष होना है थे कूड़ मुखा
0: की दोई ना ना ये भली गाला ता सही सच बुधाईंदा कयो मिलन ना था ता जे गोठ में
2: आता मटियारी मिली ना मुझे कल में
0: ना किथा मटियारी में
2: हां
0: मटियारी में
2: गया
0: जी जी मटियारी में ता पुछा करा जो बिनटन दुकान दा पु नथा वाला जो नंबर प्रोग्राम बताई ने उना नंबर ते ता कॉल करी दिसजो
2: जी ना नंबर भी मा सेव कर रखवा दी
0: वो कॉल कई थवा कोन रुगो सेव कर रखियो थवा
2: ना कॉल ना कया
0: अरे पो ना सेव करने जो फायदो छा
2: पर छाए जो हुए मिले ने कॉल करने कम भी ना है मा ये सोचो
0: ना पो मिले ता ठीक आ ना मिले ता पो कॉल करजो ठीक आ यो सही है
2: कौन करे सगुदा
0: ओके तकली
2: वाली
0: भावो चलो केन दोसन के याद कंदा
2: वो सागर सब सब जे के बुधन जाना
0: जी जी
2: बाजो रेडियो ने के खोर तरह सलाम
0: जी जी
2: आई तो सोंग सुने क जई मुमताज मौलाई जो
0: चलो
2: को यार पेजे के न सा पर चाए सगया सी
0: छो न पहुंचाया बस छो न पहुंचाया बस छो न परचाया बस
2: तो मजबूरी
0: चलो परचाने जो हुनर न हो ये चो ओके ओके चलो कॉल इलाही लंबी थी बिन कॉलन के वठंदासीं सुम्हो पे तू प्यारे भाजो सोलंकी भाषा सां गॾु मौजूदु नालो त विसरी वियो खैर तव्हां प्रोग्राम ॿुधो पिया वाइट एश एन जी स्किन ब्यूटी शो तव्हांजो पंहिंजो प्रोग्राम आहे तव्हां बि कॉल करे सघो था कॉलिंग नंबर आहे 0332132288 असांजो कॉलिंग नंबर आहे तव्हां ॿुधायो पिया त बाबा वाइट एश ब्यूटी प्रोडक्ट्स हुजनि या फिर डी स्किन ब्यूटी प्रोडक्ट्स हुजनि तव्हांजे एरिया में मिलंदा कोन ऐं किथे किथे अवेलेबल कराइण घुरिजनि इहा ॻाल्हि जेका इंपॉर्टेंट हूंदी आहे तव्हांखां पुछणी सही आहे سو یہ کال آ رہی دیکھتے کون ہمارے ساتھ موجود ہے ہیلو السلام علیکم
2: وعلیکم السلام ادی
0: کیسے سے گڈ موجود
2: ادی ہوں قربان علی خاص کے لیے بولا ہے کوٹا غلام خاص کے لیے جھنڈو مڑی کا
0: جی جی جھنڈو مڑی کا پروگرام بدو پیا ادا خوش ائیو
2: وعلیکم بھیا شکر ہے رب یو
0: ماشاءاللہ ماشاءاللہ مکھے بدھایو تے تما جی جھنڈو مڑی میں ملن تا یہ پروڈکٹ جے بدھایا پئی
2: وہ اگواڑ تما کے مو واجے کر بتایو میسج سرو تا بتایا دی بالکل یہ
0: ادا تاجو آواز بھی کٹ جے تو سنگنل سنگنل خراب تھی پیو سنگنل الائے شو خراب تھی پیو گال سمجھ میں نہیں تھی مکے یہ بدایو تا پروڈکٹ جو نالو چھا ہے
2: نالو سنے تھوڑو وین میں لائیو ہے رے جے کرے نو پی کی ہوا ونن بھی رے
0: جی جی جی جی صحیح تھا جو صفا صحیح تھا جو کہڑے دوستن کے یاد کرنا جی جی چلیں تھینک یو سو مچ یہ جھنڈو مری سے ہمارے ساتھ موجود ہیں جھنڈو مری میں مل رہے نہیں ذرا ان کی بات مجھے سمجھ نہیں آئی تھی نیٹ ورک کا ایشو تھا اور دوبارہ یہ کال کریں گے تو اسے جانیں گے اور اسی کے ساتھ ساتھ جناب وائٹ ایش بیوٹی پروڈکٹس آپ کے ایریا میں مل رہے ہیں نہیں یہ آپ مجھے بتاتے جا رہے ہیں اور کالنگ نمبر ہے 0332132288 بالکل جی سارے آپ کال کریں لوگ اور یہ والی کال دیکھتے کون موجود ہے ہیلو السلام علیکم وعلیکم السلام کیسے سے گڈ موجود ہے ہیلو آواز کپ جی پیو تو ہائے لیڑے یہ چھو تو تھے نالو بدائے جو نالو بدائے جو پنجو ہاں صحیح تھا جو سمجھ میں کچھ نہ تو इहा ॻाल्हि अथव मतिलबु कंहिंजी ॻाल्हि सम्झ में न अचे न पोइ हुनखे तव्हां चई सघो था हा सही था चओ सही था चओ ओके सो ही अलाई छो नेटवर्क जो इशू थी वियो आहे शायदि जो तव्हांजो कॉल्स अचनि थियूं त तव्हांजो आवाज़ु सही नाहे ईंदो उन खां अलावा मां तॾहिं जेको आहे न कॉलनि खां थोरो हेॾे होॾे थी वेंदी आहियां पर कॉल्स बि वठणु प्रोग्राम में लाज़मी हूंदियूं आहिनि خیر وٹھا سی کالس بھی کاڑی ویسے بابا تاؤں کی چڑی جی کالر ویچارا اصان کے بدھا جی میسج نہ کرے سکتا جی کامنٹ نہ کرے سکتا سو ان کا علاوہ تم بھی کال کر جی کالر آئے کال کرے مجھے بدھاؤ پیا تو کتنا کتنا بدھو پیا کتنے کتنے یہ پروڈکٹس اویلیبل ہیں کون ان کا علاوہ ہی والی کال وٹھوں تھا ڈسوں تو کیئر کالر اصل گھر موجود ہے ہلو السلام علیکم ہلو السلام علیکم یہ کالر بھی لگتا ہے مطلب پہ تو تھوڑی تھوڑی چچ چچ چچ اچھی بھائی ہاں تو اوکے جی کوئی مسئلے کی بات ہی نہیں ہے یہ وڈن وڈن شہروں میں ننڈی ننڈی گالیاں تھیں رہی ہیں سنی ٹویٹا کے صفا بھی گھبرائیں نہ گھرجے سو بالکل جی تمہاں بھی کال کرنا چاہیے تھا تو تمہاں بھی کال کرے سکو تھا کالنگ نمبر جو اسانجو ائے وہ ائے 0332132232888 نیکسٹ کال کیڑے سے سگڈ موجود ہے
2: علیزا گلایا پئی
0: علیزا ماشاءاللہ تاں جو آواز صحیح تو جے چھو بھلا ثابت ہاں مسئلہ اوائڈ کری کالوں ہاں
2: تھی
0: نا مطلب صحیح نیٹورک اچے لکھیں چلو مجھے چلو ٹھیک ہے مجھے یہ بدائے تو تم جے پروڈکٹ بدھایا بھائی پروگرام میں وہ استعمال کیا کیڑو ورتو تھا
3: कोन ना ललादम जी ना मर ना वरतान मोज
0: अन्या कोन वरता है छो भला मीरपुर खास में मिलन कोन
3: शहर है खास व्यास
0: जी
3: गोरे ब चक्कर व्यास ही मिनी चक्कर कोन मिलया था
0: अरे या गलत गाला न मिलना त नहीं मानू उठना ना
3: जी जी
0: अन्या कौन आया उनका पूछा कही है जी चलो या शिकायत असा ताजी पहुंचा छदी ना सी जी एरिया में जल्दी अवेलेबल थी ने नहीं तवा लगायो
3: वो हेल्पलाइन नंबर पे मैसेज भी कयो
0: वो रिप्लाई मिलियो
3: ना ना कौन आयो ने रिप्लाई
0: चलो जबरदस्त मा ताजी गाल पूछा छदी ना केड़े दोस्त की याद करनी सोनी एलिजा
3: देखे भी छोकरियों बुधन बाहर बुधन सबन के सलाम
0: चलो थैंक यू सो मच अलीजा तुम प्रोग्राम में कॉल कई मोहब्बत सोनी है जो दसो अलीजा जी कॉल केडी भली है माने मायो साबित थे तो तवां दे नेटवर्क सही कोने को यस तवां आयो हुए मता यू ब्लेम मुते लगायो नो मानाया मैं तवां जो नेटवर्क सही ना है तो उते बी करे कॉल करना कर जते नेटवर्क सही हो जाए ठीक है अगर ता कॉल ते गलन चाहियो था त न त हाने इते टाइम थियो है त असा शॉर्ट कमर्शियल ब्रेक वडू था मैं ब्रेक हां पो वापसी जल्दी मोटी तवां दीनासी तवां कडी न वंजो इते बैठा हो जो मां ओ ही वनी ओ ही मोटा थी सो स्टे ट्यून स्टे कनेक्टेड एंड कीप लिसनिंग वाइट एश एंड्री स्किन ब्यूटी शो इज स्पॉन्सर्ड बाय वाइट एश ब्यूटी प्रोडक्ट्स एंड्री स्किन ब्यूटी प्रोडक्ट्स लगाते जाइए खूबसूरत

0: کمرشل بریک بعد ایک دفعہ بھی ہر پروگرام میں ہم سب نے سجنن کے بھلی کار چوں تھا پروگرام صحت جی گال جی مہرا پور ایف ایم 94 تا لائیو پیش کے پی ونے پروفیسر ڈاکٹر منظور حسین میمن صاحب اسان جی اسٹوڈیو میں موجود ہیں جے کی صحت بابت جان دے رہے ہیں تا اسان جی پروگرام میں بذریعہ لائیو کال شامل تھی سگو تھا 0301 2196 851 ایک کالر لائن تے موجود ہے پروگرام میں کال جی طرف ونداسی دسوں کتھاں جو کالر ہوندو السلام علیکم
1: وعلیکم السلام فیصل صاحب کیا حال ہے ٹھیک ہے
0: شکر الحمدللہ خیر صاحب جو گلائے مجھے سائیں
1: میرا سنا یاسین مستی جو گلا ڈاکٹر صاحب دوا وٹھیا جی کرو نو دا
0: ہاں جی جی بدھایو دوا وٹھیا ڈاکٹر صاحب کا ہاں تو ہن کی طبیعت
1: شکر ڈاکٹر صاحب
0: ڈاکٹر صاحب ڈیکھارے تو من ہاں طبیعت میں فرق پیو طبیعت میں رزلٹ ملو ہے نا ڈاکٹر صاحب کے
2: اچھی ویندا ہیں ظاہر ہے کافی ٹائم کا وٹھی جو ایسو جن مرضن میں ہوں ہیں تو ظاہر ہے جدید ان کے دوا ڈنی وی ہے پہرا ان کا اگے وہ کافی تکلیف میں یا کافی مرضن میں ہوں تو جدید ان کے دوا ملتی ہے تو آہستہ آہستہ دوا پانی جن دوست بدائے تو آہستہ آہستہ کافی فرق پیجی ویو ہے بقایا
0: رزلٹ ملو پر چون جو مقصود ایکڑو سیرپ کو اد گلاس میں پو یا ہن ودھیک استعمال کیا
2: جی ایکچولی اسا تے کافی پیشنٹ کے جو اسو صحیح نمونے سے لکھی بھی دیندا ہوں سمجھیندا بھائی پر بس پو یہ ہوندو ہے کو پیشنٹ کو دوست صحیح نہ سمجھندو ہے سو ان دی دوا جے کدی پوری تھی ہوئی ہے ائی جے کدی تھوڑی ہے تو ماں ان کے یہ مشورہ دینس تا روبرو ودی کے دکھارے ونجے تو وہ بہتر
0: بس ہتے جی ہکڑی جو کو سیرپ چے پی مونجی کھٹی ہوئی ہے باقی جو کو سو بھی دوا پوری اس من وہ ہلے تھی پئی سو بھی ہن ایک ہی تاریخ کو ہوا
2: جی جی
0: پروگرام ہے صحت جی گال جی مہرا پور ایف ایم 94 جو آواز سوان جو سماعتن تے پہنچے پیو ڈاکٹر منظور حسین میمن صاحب اسان جے سٹوڈیو میں موجود ہیں تمام بہترین ڈاکٹر صاحب بڑی خوشی تھی جی جی مستوئی صاحب کنڈیارے کا آیو ائی ان کے دوا ہکڑی لگی دسو من ایکڑو ہفتہ تھیو ان کے دوا ورتے کے ائی ہفتے میں ہی ان کے ایکڑو رزلٹ ملیو
2: جی سی بالکل تمام
0: کھپی ونجانا ایکڑی الگ گال ہے
2: وہ الگ گال ہے
0: صرف کھپی جا
2: جی جی
0: بھائی جو کھپی جو جے کی میں ٹریٹمنٹ 3 مہینہ ہلن یا 4 مہینہ ہلن یا بکول ڈاکٹر جے تو جو مکھ دی خبر نہ دے کیڑو مرض ہو یا کی
2: جی جی
0: سائیں خبر ہوندی ودی بھی سائیں کی خبر
2: کافی سارا پیشنٹ جی اج بھی ایک بد دوست ہے تو وہ یہ بدھین ہیں جڑے او اسا دے وہ دوست ایک تے ایف ایم بدھین ہیں بیا وہ پیشنٹ ایندا ہیں جن کے فرق پندو ہے تو ہو ان کے موکلی نہ ہیں تو فلانے ہیں ڈاکٹر ہے اواں اتنے وجہ تو وہ دوست بھی بدھائی تھا ایک دوست جو اسان جو عزیز تمہیں وٹ آیا اگ میں گالا ہے نہ پی سکے ان کے گلے جو پرابلم ہو ان کے اواں دوا دینی ہے وہ بالکل گالا ہے
0: مستوئی صاحب کے بھی ایک دوا لگی ہے الحمد للہ منا یہ خوشی جڑی گال ہے
2: یہ خوشی جڑی گال ہے
0: ایک سیرپ کھپی ہے ٹھیک ہے کوئی مسئلہ کوئی نہیں جے استعمال صحیح نہ بھی تھیو ہے گھنو مانو استعمال کرے ہو
2: جی جی
0: کرے انہیں کنٹینیو کر سکے تو ادھے کے چوندا سی وری دکھارے ونجے ودیق بہتر تھیندو ایک بیو کالر لائن تے موجود ہے 0301 2196 851 السلام علیکم
3: وعلیکم السلام سائیں خیر
0: شکر الحمدللہ خیر صاحب جو گلا ہے مجھے سائیں
3: میں بدر جتو ہی کام ممتاز علی پیو گلا
0: ہے ارے صدقے ونجا ممتاز علی صاحب خوش ہیں چا تھوا
3: چوکرے کنے میں زور نہ تو
0: کنے میں زور نہ تو جڑے چوکرے گھنی عمر تھا
3: 21 سال
0: کو مسئلہ نہ ہے صبح نہ اچے ڈاکٹر صاحب کے روبرو دکھارے ونے ڈاکٹر صاحب علاج کندو انشاءاللہ باقی تکلیف چھڑے ویندس باقی ایکڑو کم کجا ان میں کا بھی کن میں کاٹھی یا پچکاری وغیرہ یا نہ نہ جاس نہیں
3: بیو کو 10 پند ہو جائے تو پرے بیٹھا ہوں تھوڑو
0: میں بدیرو کیڑو پریا سائیں میں بدیرو جتو ہی میرا پر گڈیو پیو میں بدیرو چودگی ہوجے تنجو میں بدیرو ہوجے تنجا یہ واری والا گوٹھ ہوجے یہ سب یہ سیلن جا گوٹھ ہوجن تنجے کمال دیری والا سب ڈاکٹر وٹ مریض ویٹھائن دیا یو کو پریا شاباش تائی شاباش تے کیرائی بان वाह वाह ममताज अली ममर साहब महाराज छजे बस हाँ यो तुझा ये इस्मानी फकीर जो बंद से वेठा ये सब डॉक्टर वोट इलाज कर चाहन तुझा सरगानी इलाज ये जो वारियारो घोट परियलारो ये सब ये कमाल देरियारा सब डॉक्टर वो था अचन ये सियाल डॉक्टर साहब वो था अचन कड़ा नाला खी कड़ा नाला खा के कालर हूं ये सब ये दवा डॉक्टर साहब खा वन पा डॉक्टर साहब तो दस दिए तो बाकी बुध एफ एम बुध तो इनशाला डॉक्टर साहब का लागी तो इलाज कराई जान छुट्टी वेंदस ठीक थी एक बिन डी में हमरा तैयार बे हफ्ते प्रोग्राम में कॉल कर चवे साई हमरा ठीक थी मुझे माशाल्लाह मेहरबानी जी डॉक्टर साहब
2: बिल्कुल घना गोस्त जो बुध सुध से जो ये अमल कहता है काफ़ी बेहतर नमूने से गाल की था। स्टिक वगैरह छो जो घोड़ा दोस्त उनके तीलू हणी स्टिक हणी अंदर इन्फेक्शन कर इवन पर्दो भी जो फाड़े छिंदा सो वो गलत अमल है इन के सो अड़े किस्म की का उनके हरकत न करनी घुर्जे जैसे भी कंखे तकलीफ थे तेजो जो डॉक्टर हो उनके दिखारे तो बेहतर रो बो अमल यो हों जैमल भी वेंजन त कन में कप विझी पोइ जेको आहे सो वेंजणु घुरिजे के अहिड़ियूं ॻाल्हियूं हूंदियूं आहिनि जंहिंजा जेको आहे सो असां ॾस बि ॾींदा आहियूं लेकिन हीउ नाज़ुक ऐं हसास मसइलो आहे इन जे लाइ बहितर इहो आहे त उन्हनि खे रूबरू ॾेखारे ऐं पोइ जेको आहे सो दवा वठि वॾी महिरबानी
0: प्रोफेसर डॉक्टर मंज़ूर हुसैन मेमण साहबु असांजे स्टूडियो में मौजूदु सिंध जो मशहूरु मारूफ़ डॉक्टर आहे मुख़्तलिफ़ बीमारियुनि जा माहिर डॉक्टर आहिनि जेके सिहत बाबति ॼाण ॾेई रहिया आहिनि 0301 96 851 असांजो लाइव कॉल जो नंबर होम्योपैथिक कंसल्टेंट ऐं फैमिली फिज़िशियन गुर्दे पिते मसाने जी पथरी जो बग़ैर ऑपरेशन जे कामयाब इलाज कयो वञे थो कहिड़ो बि अव्हां खे पुराणो संदनि जो सूरु आहे जोड़नि जो सूरु आहे बिल्कुलु उनजो यकीन इलाजु मौजूदु आहे कॉल जी तरफ़ वेंदासीं कॉलर लाइन ते मौजूदु आहे अस्सलाम वालेकुम रहमतुल्ला आमर साहब खे भलीकार चऊं था ख़ुशि आहियो मुंहिंजा साईं शुक्र आहे अलहमदुल्ला छा पुछण चाहींदो असांजो रहमतुल्ला आमर साहब डॉक्टर साहब खां जी मुंहिंजा साईं जी जी
4: डॉक्टर
0: हा कंहिं बि डॉक्टर जे हथां हिकिड़ी शिफ़ा थियणी हूंदी आहे त ईअं ई हिकिड़ी शिफ़ा ॾे तव्हां ॿी जॻह ते पाण ॿुधायो था त भॼी भॼी बीठा हो तव्हां डॉक्टर साहिब खां दवा वठी वियो 15 ॾींहनि में तव्हांखे हिकिड़ो रिज़ल्ट मिली वियो वरी तव्हांखे सूर न पियो आहे माना अच्छा हाणे तव्हां ॿियनि दोस्तनि खे कहिड़ो मैसेज ॾींदो ख़ुदा खे हाज़ुर नाज़ुर थीजो न को ऐं तव्हांखे सुञाणंदो न को डॉक्टर खे साबण सुञाणंदो हुजे या कीअं तव्हां ॾिसो पाण हिकिड़ो प्रोग्राम में ॻाल्हि कई आहे त ॿियनि खे बि ॾसिजो त डॉक्टर साहिबु आउं बि ईअं ई ॾस ॾींदो आहे भई अचो तव्हां डॉक्टर साहिबु वटां इलाज करायो
4: असांजो मैसेज इहो आहे त माण्हू जेके अॼुकल्ह अंग्रेज़ी दवाऊं था इस्तेमालु कनि यकीन कयो कुझु बि कोन्हे कोन में का शइ बि न आहे ऐं हे जेको होम्योपैथिक जी दवा आहे इन में न को नुक़सानु आहे न कंहिं शइ जो तप आहे कुझु बि न आहे सभु सभु दवाऊं स्पेशल बाक़ाइदा ग़रीब आवाम लाइ को अलाह जी तरफ़ जो तोहफ़ो थियल आहे असांजे लाइ
0: बिल्कुलु ईअं ई
4: आहे तोहफ़ो तोहफ़ो असांखे मिलियो अलाह असांजी उमिरि डॉक्टर साहिब खे ॾिए
0: ख़ुशि हुजो आबाद हुजो महिरबानी महिरबानी थैंक्यू डॉक्टर साहिब ही साईं आहे रहमतुल्ला आमर साहिबु दरगाह पीर वसण खां अचे थो त आउं 2 महीना पहिरियां डॉक्टर साहिब खां दुआ वठी वियोसि चेल जे सूर जी जेका डॉक्टर साहिब वारे ॾाकण आहे जेके ॿ ॾाक आहिनि उहा बि न पियो चढ़ी सघां
2: बिल्कुलु
0: पर अलाह ताला जे हुकुम सां मूं 15 ॾींहं डॉक्टर साहिब जी दवा वरिती 15 ॾींहं उहो उन खां पोइ मूंखे वरी सूर नाहे पियो तंहिंजे करे चयोमांसि तव्हां ॿियनि खे जेको आहे सो माना कहिड़ो पैगाम ॾियणु चाहींदो डॉक्टर साईं जो इहो ई पैगाम हुयो जेको तव्हां ॿुधो दोस्तनि
2: माशाल्लाह ज़बरदस्त
0: इन बारे में तव्हां छा चवंदो जो असां ख़ुशी थींदी आहे जीअं मस्तो साहिब जी मूंखे यकीन बेनता ख़ुशी थी आहे आमिर साहिब जी
2: बेशक
0: जेकॾहिं खे शिफ़ा मिले थी वरी चवंदा पाण जी एफ एम ते ॿुधाइनि न उहा वधीक हिकिड़ो बहितरु हूंदो आहे
2: بالکل اساخه بھی حد کھا ودی کے خوشی تھی ہے بالکل کال ریسیو کے در لگی تو
0: ارگومنٹ ایک بیو کالر لائن دے موجود ہے 03011 9851. السلام علیکم.
5: وعلیکم السلام. محترم جناب کیڑو والا امید آیا واخ خیر ساوندا جتے بولا بارو نا اما ماما دین کے اندر مقدمہ کریر واخ واسا.
0: ہاں جی
5: ما یا ریکویسٹ کرنم تے جو سو مو جی وزن ودی جو آیا ہے جو سو مو کے گیس تھی یا یا کوئی مسئلہ تھا تاریخ تے ہے تے مجھے عمر تے نہ ہے مطلب جس سے مجھے تھڑی کرے ودی جو آیا ہے انہی جوانے سے گیس دے رہا ہے کا سیرم ڈاکٹر صاحب کا ریکویسٹ کرنم تے مجھے بدائی ونی
0: جی جی ڈاکٹر صاحب ہی ادو جو گواسو منا چے تو او ایک تے جو گواسو اکھن کھاں حافظ بھی
2: ایکچولی
0: جی ویٹ ان جو ودی ویو ہے
2: ویٹ ودی وجن جا خور سارا اسباب ہوندا ہے ایک تے جو ہے سو یعنی سو ایکڑو کین جو افیشلی ورک ہوندا ہے گھنو زیادہ ویان جو ٹائم ہوندا ہے کین جی ہیریڈیٹی میں ہوندا ہے یا کین جو کو ڈیزیز تھائرائیڈ گلینڈ کین جو ودی ویندا ہے جن جے کرے بھی یہ مسئلہ تھیندا ہے سو ان جے کرے جو ہے سو ان جا الگ الگ سچویشنز ہوندی ہیں سو ان جے کرے دوست کے یہ مشورہ دیندا سی تے بہتر یہ ہے تے روبرو دیکھارن تے پوی جو ہے سو استعمال کر سکندا فی الحال جو ہے سو سنب یا ترپچ چاور وغیرہ جو ہے یا مٹھان وغیرہ بالکل جو ہے سو ترک کرے چھڑنا ہے انہاں کھا پوی جو ہے سو پودینہ شربت شہر میں واں کے ملیندو ہے یا جیرو جان جو ہے سو سونف روزانہ رات جو کاڑے چمچی چمچی صبح جو جو کاڑو پین ان شاء اللہ تعالیٰ ان سے بھی کافی فرق ہو
0: جائے. رمہ سے اج جی گال جی میرا پر ایف ایم 94 جو آواز 03011 9851 کالر لائن تے موجود. السلام علیکم.
6: وعلیکم السلام سر چالا بابا
0: دعا الحمدللہ کیر صاحب جو گل ہے مجھے سائیں بالادی صاحب ٹھیک آیو چھا پوچھندا مجھے سائیں ڈاکٹر صاحب کا مٹی وغیرہ تھی دزی تو زکام نکم پانی ہلندو ہوندو گلو بڑجی ویندو سا جی تکلیف تھیندی ہوندی
6: جی
0: سر صحیح صحیح گلے میں خارش رہندی ہوندی
6: جی سر او منا بو بو جی کاش نہ تھیندی سر پھٹی تھیندی دزی
0: اچھا اچھا جی تھیندی
6: پھٹی صرف ایک فیکٹری نا کارخانہ
0: ہاں ہاں فیکٹری
6: انہیں جی سر تھیندی باقی بے کا دن تھیندی
0: بالکل ٹھیک ہے تا ایف ایم بدھو ڈاکٹر صاحب وہاں کے بدائے تو مجھے سائیں ٹھیک ہے یار بہتر یہ ہے تا ڈاکٹر صاحب کے روبرو دکھارے ونجو تو وہ بہتر تھی جو تان جو ان جو علاج موجود ہے ڈاکٹر صاحب وٹ انشاءاللہ لاگی تو جے کرے علاج کنو تا ایف ایم بدھنا ہوندو سائیں جی اور عامر صاحب گال کئی تا او بھجی بھجی بیٹھو اس ڈاکٹرن وٹ او ایک دفعہ صرف دوا وٹھی جو ڈاکٹر صاحب کا 15 نی دوا استعمال کیا مکھے وری چیل میں سور نہ پیوا جی مستوی صاحب کنڈیارے کا کال کئی تا منا او ٹھیک تھیو ان کے رزلٹ ملیو تو دسو اللہ تعالی ذات شفا دین واری تا ایک دفعہ روبرو دکھارے ونجو تا انیا ودی بہتر تھی جو تا جو مسئلہ بدھایا تھا ٹھیک ہے با مہربانی مہربانی جی ڈاکٹر صاحب
2: بالکل سر الرجی جا مسائل تمام گھنا ہوندا ہے نا الرجی میں ہی تھینا جے کو جن کے بھی الرجی رہندی ہے تا جی لابارن جی موسم ہوندی ہے یا فوٹن جی سیزن ہوندی ہے ان جی جے کہ سنی جی کی کتب ہوندی ہے
0: الرجی ہے وہ تھی فیکٹری کا
2: فیکٹری کا تے سنی کتب جی کی ہے سو جدی ساہ جی نالے میں پھسندی ہے تا ان میں تکلیف تھی ویندی ہے تا ان جو بہترین علاج اساں وٹ ہومیوپیتھک میں تمام موجود ہوں بہترین علاج موجود ہے لیکن تھیندو یہ ہے جو اساں وٹ جدی بھی اڑے قسم جی تکلیف تھی تھی تو گھنا ونی نیبولائز کرائنا ہے یا جو ہے سو انجیکشنز کرائنا ہے جے کہ اسٹیرائڈس ہوندے ہیں نا وہ تکلیف تے انہاں میں وہ مبتلا ہی مبتلا رہندا ہے کدی بھی انہاں کے افاق نہ تھیندو ہے صرف عارضی طور تے جو ہے سو فرق پوندا ہے لیکن اساں وٹ ہومیوپیتھک میں ریگولر علاج کرن سان ان کے جڑ کا وٹی مرض جو خاتمہ تھیندو جے کہ تو چاہے تو مرض جو جڑ کا خاتمہ تھی
0: السلام علیکم.
5: वाईकुम सलाम मोहतरम जनाब असि लोकेश थोड़ी पे तक कल हुई मन दिन तो गल कल कई हुई डॉक्टर साहब कुछ तो मोटा पे हवा सौंप बुधा जीरो सौंप जान शरबत बुधाई इन के डबलिंग में बद दफा चाहिए वही जी टे दफा जो मैं शरबत
0: मुझा सजन साई शरबत पौधी ना शरबत पौधी ना ठीक है तो के नंबर नंबर याद है ना जने तू स्टोर ते वनी है के ना उन टाइम कॉल करे डॉक्टर साहब को पूछियो जन डॉक्टर साहब तो के बुधाइंदो ठीक है शरबत पौधी ना ठीक है मेहरबानी को मसलो ही ना मुजा सजन साई मेहरबानी ठीक है तो थैंक यू वेलकम प्रोग्राम है से जी गाल जी मेहरापुर एफएम 94 जो ही आवाज जवान जे समात उन भजे पियो डॉक्टर साहब के बुधाइंदा हलो तो काफी अड़ा जके मरीज हन जे मिसाल अदो ठारी मीरवा वारो होयो या काफी अड़ा दोस्त ना वहाँ मुख्य बेनता खुशी थी जो एफ एम के करे एक मना रिजल्ट मिले तो तहबानी तेजे एफ एम से अचो था टाइम कढ़ी कर वरी उन्हें एक रिजल्ट मिले तो अल्लाह ताला उन्हें शिफा दिए पो सेहत याब थन पकीन जैसे अल्लाह ताला जात शिफा दियण वाली होंगी है तदे सब कुछ होंद अल्लाह ताला की तरफा एक जरियो वही डॉक्टर बनबो है को भी डॉक्टर चेल के सूर के भजी भजी बिठोस पर मुख्य टाइम दवा इस्तेमाल न कई
2: बिल्कुल
0: मुख्तसर टाइम पीरियड है ना
2: बिल्कुल सही था
0: सूर छो
2: एतो जरूर चंदे सजे असाजे सो जे भी असाजा पेशेंट्स दोस्त हजरात जिनके अफाको थे तो असाजे प्रोग्राम के तवसो से क्लिनिक की तवसो से तो सजो ग्रेडिट जीए मोर जीए मेरापुर एफ एम खी वे तो जो उन आवाज़ से जे असाजा दोस्त बुधन था उ मुखातिब थन था उ असाजे क्लिनिक अचन था उन दवा वी वन था रिलीफ मिले तो वरी बे दोस्त के बुधन था या एक चेन है ये इन जरिए अवेयरनेस थे थी पेशेंट अचन असा बेहद खुशी थी है पा भी असा चवंदा पेशेंट्स के फीडबैक जरूर डींदा करा उ दोस्त जिनके फर्क पव है उसा रूबरू क्लिनिक उत असो व्यूज रिकॉर्ड कराई वेंदा आहिनि दोस्त जेके अवां ॾिठो ख़ुदि जिनखे अञा अवां सुञाणो न असां सुञाणो ऐं उहे हिते लाइव एफ एम ते जेको आहे सो अची करे ऐं इहे सिर्फ़ु अवेयरनेस हिकिड़ी बहितरु आहे इन जेको फीडबैक ॾियनि था इन सां हिकिड़ो इहो फ़र्क़ु पए थो त जेके ॾिसो जेके ॿिया मर अहिड़नि मर्ज़नि में मुबतला आहिनि पुराणनि मर्ज़नि में जिनखे अञा ताईं अवेयरनेस नाहे होम्योपैथिक जे बारे में ऐं एतिरी ॼाण नाहे या एतिरो हू उन खां वाक़िफ़ु न आहिनि मेडिसिन्स खां इलाज खां त उन्हनि जे लाइ ई हिकिड़ो क़िस्म जो सबक़ु आहे या उन्हनि जे लाइ हिकिड़ो रस्तो आहे तव्हां के कहिड़े बि मर्ज़ में चाहे ॾहनि सालनि खां वीहनि सालनि खां मर्ज़ में मुबतला आहियो ऐं अव्हां खे कंहिंसां फ़र्क़ु नथो पए त अव्हां होम्योपैथिक जर्मन होम्योपैथिक क्लिनिक अव्हांजे शहर मेरापुर में मौजूदु आहे अव्हां उते जेको आहे सो हफ़्ते जा छह ॾींहं मौजूदु हूंदा आहियूं सिर्फ़ु अंगारे जो ॾींहुं क्लिनिक बंदि हूंदी आहे अव्हां इहो कॉन्टेक्ट नंबर असांजो जेको आहे 24 कलाक खुलियल हूंदो आहे अव्हां राबितो करे ऐं जेको आहे सो बिल्कुलु पहुची सघो था 0301-2196-851 ते वॾी महिरबानी
0: प्रोग्राम है सेहत की गाल छे मेहरापुर एफ एम 94 जो आवाज़ तवे पहुंचे पो 0301-2196-851 जिते कराची इस्लामाबाद जो मशहूर डॉक्टर होम्योपैथिक डॉक्टर मंजूर हुसैन मेमन साहब सीनियर लेक्चरर नवाबशाह होम्योपैथिक मेडिकल कॉलेज अस्पताल नवाबशाह एम ए डी एच एम एस सिंध आर एच एम पी इस्लामाबाद पाकिस्तान होम्योपैथिक कंसल्टेंट ए फैमिली फिजिशियन मुख्तलिफ़ बीमारियों जो माहिर डॉक्टर है का भी बीमारी लाइलाज ना यहाँ की गोडन जो सूर आ कुंदरक जो सूर आ चेल जो सूर है अद मथे जो सूर है नज़र की कमजोरी है कन वह तो कन जो सूर आ दिल जो मर्ज़ आन दिल जहा मर्ज़ आन खंघ है टीबी है मादे जो सूर आ मादे की अल्सर आ जी अव खाओ था उल्टी कर कढ़ो था तिरी अवी वही है जिगर हेपाटाइटिस बी है सी है गुर्दन जो इन्फेक्शन आ गुर्दन में जख्म है गुर्दन में पथरियो हैं जेरे में जख्म है चेहरे जो रंग सांवरो आ चेहरे की ख़ारिश है फट आन फुरनियो आन बारन जो कद नथो वधे औरतुन में वजन वधी वयो आ जिन जो वजन नथो वधे यानी कि मोटापे जो शिकार आन औरतुन ए मर्दन जे पोषिता बीमारियों यानी सभी बीमारियों जो डॉक्टर साहब कामयाब इलाज कन था प्रोफेसर डॉक्टर मंजूर हुसैन मेमन साहब होम्योपैथिक कंसल्टेंट ए फैमिली फिजिशियन इस्लामाबाद पाकिस्तान जो मशहूर और मारूफ डॉक्टर हाँ अवे शहर मेहरापुर में मौजूद है जर्मन होम्योपैथिक क्लिनिक सामू वधनपोटरा पेट्रोल पंप कोटली मोहम्मद कबीर रोड मेहरापुर शहर में मरीजन जो इलाज कन्दा हर अरबा खमीस जुम्मो चंचर आचर ए सूमर से डॉक्टर साहब हर جمعہ چھنچر آچر تے چیک اپ فیس بالکل فری ہے، بالکل مفت ہے جرمن ہومیوپیتھک وارن کے تھرو، جرمن ہومیوپیتھک کرے ڈاکٹر صاحب جی کی فرنچائز ہے جرمن وارن جی، ڈاکٹر صاحب جرمنی ملک میں بدھو ہوں، جرمنی دنیا جو بڑو مشہور و معروف ملک ہے دنیا لیول تے، ایک خاص طور تے جرمن جی ہے ہومیوپیتھک جی ٹریٹمنٹ ہے ان میں مشہور ہے، پوری دنیا میں ایک نالو ہے جی میڈیسن جرمنی جو، ڈاکٹر صاحب جرمنی جو میڈیسن استعمال کن تھا، ڈسو فارن جو دواؤں جدید باہر ملکن جو دواؤں استعمال تھن تھوں ان ایکڑو رزلٹ پہنجو ہے، یعنی جرمن جو دواؤں ڈاکٹر صاحب استعمال کندا یقینا اللہ تعالیٰ کی ذات شفا دین والی ہے۔ تم اسان کے پروگرام میں لائیو کال ذریعے شامل تھی سکو تھا 0301-196-8051 تم اسان کے پروگرام میں بذریعہ لائیو کال شامل تھی سکو تھا 0301-196-8051 تے اواں کئی بھی وقت ڈاکٹر صاحب سے رابطہ کرے سکو تھا، ہومیوپیتھک کنسلٹنٹ فیملی فزیشین پروفیسر ڈاکٹر منظور حسین میمن صاحب پتے کی پتھری جکا ہے اکثر کرے چوندو آیاں تے ڈاکٹر صاحب وٹ لا علاج تھی کرے بھی مریض ڈاکٹر صاحب وٹ اچن تھا، پتے جکڑے تواں ایلیوپیتھک میں انگریزی دوان میں ویندا تو اتے پتو آپریشن کرے کڈی چھڑیندا تو بھائی ان جو کو بھی علاج کونے، پر نہ ان جو بھی علاج موجود ہے پروفیسر ڈاکٹر منظور حسین میمن صاحب وٹ ان جو علاج موجود ہے، اللہ تعالیٰ کے حکم سے پتے کی پتھری جذب تھی وجے تھی نکری وجے تھی، تکلیف جکی ہے پین جو کو سور ہے وہ ختم تھی وجے تو دوا استعمال کرن سے جن کے بھی ہے وہ ایک دفعہ رگو آزمائے ڈسند چوند تو ڈاکٹر صاحب کا علاج کرائیں مجھے پتے کی پتھری اتے جو اتے ختم تھی وجے۔ پروفیسر ڈاکٹر منظور حسین میمن صاحب جو خاص مہربانی محبت ہیں ڈاکٹر صاحب کے بھلیکار چون تھا۔ ڈاکٹر صاحب آخر میں وقت بھی جو سو پانچ پجان کی طرح وجے پیو، صرف ب منٹ وی بچو ہے، آؤں چوندس کچھ مختصر جی موضوع جان دین چاہے اسانے موزز بدھندڑ کے تو ودھک بہتر ہے، یا وی کو پیغام دین چاہے کہڑا کہڑا ڈی وی تھا ایک دفعہ وہاں رپیٹ کرا تو مہربانی تھی، پھر ان کا بہتر ہے ایکڑی کال پروگرام میں اِسی ڈاکٹر صاحب شامل کرا ہلوں تھا۔ کالر ڈسوں کتنا جو ہوں، السلام علیکم۔ السلام علیکم۔
7: وعلیکم السلام سر، کیا حال ہے؟ خوش ہو کیرا؟
0: دعا الحمدللہ، کیر بھی گلا ہے
7: سر؟ متھے میں سور تو پے دے دی ٹرین تے تے نے منا ہرو بھرو نے پوی دو چاجے کرے
0: کتوں دا گلا ہو؟
7: اسا جاوری تو گلا ہے، او جا ولی مدد جاوری،
0: علی مدد جاوری، جاوری متھے میں سور ہرو بھرو کون تو پے، ان میں کا گال ضرور ہوندی یا ٹینشن وٹھندو ہوندے یا متھے تے وزن ہوندے کوئی یا کا پریشانی ہوندی ادھ متھے میں سور دو پئی یا سجے متھے میں سور دو پئی؟ ہر بھر تو پوے نا، ہر بھر کون تو پوے، کو مسئلہ ضرور ہے۔
7: اچھا
0: ہاں مسئلہ اتر ہے متھے میں سور تو پئے، نہ تو ٹھیک ٹھاک نہ ہو جی۔ بالکل بدھائوں تھا، بہتر ہے ڈاکٹر صاحب کے روبرو دکھارے ونجو، نہ تو ڈاکٹر صاحب تاں کے بدھائے تو۔ عمر گھنی تو چھا کنا ہو؟
2: بتھے جو سور بظاہر کا بیماری نہ ہوندی ہے، کہ بیماری دی علامت ہوندی ہے، چاہے زکام جے کرے بتھے سور تھی سکے تو، بلڈ پریشر جے کرے، بخار جے کرے، کیڑی بھی تکلیف جے کرے سور تھی سکے تو، جے کرے ادے کے بہتر ہی چونداسی تے جو سور روبرو ڈکھارے ان میں کہیں بھی مرض میں ڈرائپ نرچ کرن کو پے، ان کے وقت تے جو سو ڈاکٹر کے دکھان کو جے، ان کے علاوہ جو ہے سو جے میسج دے حوالے سا دیوں ت جو پہ گال کئی سی تو جی کہڑے بھی مرض میں، مثال جو بلڈ پریشر ہے جی کہ ودی تو وجے تو ان کے وہ سستی نہ کرے، ان کے جی ودی تو وجے تو ان میں نمکیات زیادہ استعمال کرے تو، فیٹ والی شیوں زیادہ استعمال کرے تو، سن بھی زیادہ استعمال کرے تو، تو ان کی جو ہے سو ان کے پرہیز ضرور کرنے گرجے، جی کہ شوگر ہے تو مٹھان کی ان کے پرہیز ضرور جو سو کرنے گرجے، صحت جو پانچ ود میں ود جو سو خیال کر، لاپرواہی ہرگز نہ کرو، کہیں کے بھی کا بھی تکلیف ہے تو پانے قریبی ڈاکٹر کے ضرور دکھارے، ورنہ جرمن ہومیوپیتھک کلینک مہراپور شہر میں ہفتے جا چھ ڈی موجود ہونا، جن میں ٹے ڈی اواں وی ریپیٹیشن کرائیں تھا، جمعہ چھنچر آچر اساں جا ٹے ڈی چیک اپ فیس فری ہوندی ہے، بالکل دکھارے سکو، دواؤں اواں کے الگ سے وٹھنی ہوندی ہیں، کانٹیکٹ نمبر مجھے 0301-196-8051۔
0: تمام گھنی مہربانی ڈاکٹر صاحب، تمام اساں کے پنجو قیمتی وقت دنو، دوستو اواں کے بدھائیں ڈاکٹر صاحب تمام ایک سٹھو میسج دنو ت पंहिंजो ख़्यालु रखो, पंहिंजे सिहत जो ख़्यालु रखो। असीं बि दोस्तनि खे इहो चवंदा आहियूं त किरीअ जो केर बि न, बीठे जो सभु को आहे, तंहिं करे पंहिंजो ख़्यालु रखो, पंहिंजे सिहत जो ख़्यालु रखो। प्रोफेसर डॉक्टर मंज़ूर हुसैन मेमण साहिबु हर अरबा, ख़मीस, जुमो, छंछर, आचार ऐं सूमर ते सुबुह जो 10 खां शाम 5 वॻे ताईं जर्मन होम्योपैथी क्लिनिक साम्हूं वधण पुटरा पेट्रोल पंप कोटली कबीर रोड मेहरापुर में मरीज़नि जो इलाज कंदा आहिनि। इन ते अॼु प्रोग्राम जो बि वक़्तु पहुचे थो पंहिंजी पुॼाणी ते। जॾहिं बि दुआनि जे लाइ हथु खणो त असांखे पंहिंजे दुआनि में ज़रूरु यादि रखिजो। ॿिए प्रोग्राम ताईं पंहिंजे मेज़बान हाकिम अली जिस्काणी खे ॾींदा इजाज़त। अलाह निगहबान, अलाह वाही।